और जिनको सुप्रसन्न नाम हृदय निवासा, जिनको गुरु सुप्रसन्न दूर दूरंतर नासा, गुर जिनको सुप्रसन्न मान अभिमान निवारा, जिनको गुरु सुप्र